0: सुनेंगे GAFM नेटवर्क पर KTN न्यूज।
1: मुलाकातूं कंदो बासन नकवी ईरानी क़यादत के अमरीका ईरान में तय थियल मुआहदे ते मुबारक ॾियण सां गॾु ॻाल्हियुनि जे ईंदड़ मरहले बाबति मुशावरत कंदो। ईरानी पेटी वज़ीर अब्बास चिराग़चि जी अॼु स्विट्ज़रलैंड जे दौरे जा इम्कान। अमरीकी ख़सूसी नुमाइंदो ईस्टर विटकोप स्विट्ज़रलैंड पहुतल। अमरीकी न्यूज़ वेबसाइट मौजूद ईस्टर विटकोप ईरान सां एटमी मामलनि ते ॻाल्हियुनि लाइ स्विट्ज़रलैंड पहुतो आहे। ईरानी वफ़द बि स्विट्ज़रलैंड पहुचंदो। जंगबंदी जे ऐलान बाबति इसराइल जा लबनान ते फिज़ाई हमला जारी। पंज शहरी शहीद, केतिरा ई ज़ख़्मी। लबनानी अख़्तियारनि मूजिबि इसराइली जंगी जहाज़नि ऐं ड्रोन्स नबतिया जे इलाइक़नि में आबादियुनि खे निशानो बणायो आहे। इसराइली फ़ौज पारां इमारतुनि ते बमबारी जो सिलसिलो वक़्ते वक़्ते सां जारी आहे। नायब वज़ीर आज़म इसहाक डार मिस्र रवानो। चइनि मुल्की परॾेही वज़ीरनि जो इजलास में शिरकत कंदो। काहिरा में थींदड़ चार मुल्की इजलास में सऊदी अरब, तुर्किया ऐं मिस्र जा परॾेही वज़ीर शिरकत कंदा। इजलास में खिते सूरतहाल, ईरान अमरीका मामलनि ते अॻुवाई जो जाइज़ो वरितो वेंदो। 407 खरब 41 अरब किरोड़ खां वधीक जा लाज़मी ख़र्चनि जा तफ़सील क़ौमी असेंबली में पेश। मुल्की कर्ज़नि ते व्याज ॾियण लाइ 69 खरब 82 अरब खां वधीक रक़म रखी वई। रिपोर्ट मूजिबि मुल्की कर्ज़ ॾियण लाइ 249 खरब 92 अरब 20 करोड़ रुपया रखिया विया। मुल्की कर्ज़नि ते व्याज ॾियण लाइ 69 खरब 82 अरब खां वधीक रक़म रखी वई। परॾेही कर्ज़नि जी वापसीअ लाइ 58 खरब 36 अरब खां वधीक रक़म रखी वई। परॾेही कर्ज़नि ते व्याज ॾियण लाइ 10 खरब 41 अरब 39 करोड़ रुपया रखिया विया। सुप्रीम कोर्ट लाइ 7 अरब 44 करोड़ रखिया विया। वफ़ाकी आईनी अदालत लाइ 6 अरब 4 करोड़ खां वधीक जी रक़म रखी वई। इस्लामाबाद हाई कोर्ट लाइ 2 अरब 36 करोड़, मुख़्तस क़ौमी असेंबली लाइ 7 अरब 96 करोड़ ऐं सेनेट लाइ 6 अरब 92 करोड़ रखिया विया। सदर जे पर्सनल ऑफिस जे मुलाज़मनि जे अलाउंस लाइ 1 अरब 83 करोड़ रुपया रखिया विया। बजट में पघारदार तबिके ते ॿार विझण बदिरां टैक्स उगाड़ी खे बहितर करे रहिया आहियूं। टैक्स ॾींदड़ ऐं उगाड़ी कंदड़ ऑफिसर विच में ताल जे ख़ात्मे लाइ फीसले सिस्टम आणियूं पिया। क़ौमी असेंबली में बजट ते बहस खे सेड़ींदे नाणे वारे वफ़ाक़ी वज़ीर मोहम्मद औरंगज़ेब चयो आहे त असांजी कोशिश रंग लातो आहे। खिते मां जंग ख़तमु थी आहे। पाकिस्तान, अमरीका, ईरान खे ॻाल्हियुनि जी मेज़ ते विहारियो। पाकिस्तान जंग रोकण में अहम किरदारु अदा कयो। वज़ीर आज़म ऐं फील्ड मार्शल अवाम खे वाधायूं पेश कयां थो। सिंध असेंबली में बजट ते बहस जारी। अपोजिशन मेंबर जी बजट ते तनक़ीद। अरिड़हनि सालनि खां मौजूदु मसला हल न थियण जूं दाहूं। MQM MPA फ़हीम पतनी चयो त 18 तरमीम ते सूबे में अमल न थियण सबबि मसला आहिनि। सूबो वफ़ाक़ खां पैसा वठी विरासत नथो करे। PP MPA नूर मोहम्मद बुरगड़ी चयो त चोर दरवाज़े खां नाहियूं आया। बोर्ड सबबि मुंहिंजे तकरीब मुतासिर थियल स्कूल ठाहे ॾिना वञनि। आबादगार बि पाणी लाइ परेशान आहिनि। पंजाब पारां रोकियल पाणी वठी खोट ख़तमु कई वञे। आज़ाद कश्मीर में अमन तबाह करण वारी भारतीय कोशिश नाकाम थी। पाकिस्तान ख़िलाफ़ कम कंदड़ टोलनि जो तालुक़ भारत सां ई साबित थींदो आहे। पार्लियामेंट में साफ़ सां ॻाल्हाईंदे ख़्वाजा आसिफ चयो आहे त वरहाल कश्मीर में भारतीय ज़ुल्मनि जो ड्रिघो दास्तान आहे। पाकिस्तान में दहशतगर्दी पुठियां भारत ऐं अफ़गानिस्तान जा हथ आहिनि। लाहौर जी दहशतगर्दी अदालत 9 मई ते पुलिस जूं गाॾियूं साण वारे केस जो फ़ैसिलो ॿुधाए छॾियो। शाह मोहम्मद कुरैशी बरी, यासमीन राशिद, उमर सरफराज सीमा ऐं एजाज़ चौधरी खे 10 साल क़ैद जी सज़ा। लाहौर जी दहशतगर्दी अदालत कोट लखपत जेल में केस जो फ़ैसिलो ॿुधायो वियो। सिंध जे खुराक खाते में 1000 रुपयनि जी करप्शन कंदड़ 5 आफ़ीसरनि ऐं मुलाज़मनि खे नौकरियुनि मां निकाली। ज़िमेवारनि खां 2.58 करोड़ 28 लख खां वधीक उगाण जो बि हुकुम। केस एंटी करप्शन हवाले फूड इंस्पेक्टर कंद कोट बलकशेर शेख, फूड सुपरवाइज़र गुलारजी हबीबुल्ला अबड़ो, फूड सुपरवाइज़र जोई अलियस करपंवर, फूड सुपरवाइज़र मजीद किरियो, दीदार हुसैन मंगसी, फूड इंस्पेक्टर हाली रोड हैदराबाद मोहम्मद अली मंगसी खे नौकरी मां निकाली ॾिनी वई। खुराक खातिर सूबाई वज़ीर मखदूम महबूब ज़मान चयो आहे त बरतरफ़ आफ़ीसरनि जा केस एंटी करप्शन खे मोकिलिया विया आहिनि। ज़िमेवारनि खां पैसा उगाइण लाइ अदालतुनि में सिविल सूट दाख़िल कया वेंदा। केपी जे इलाइक़े बनू में वेन ऐं कार ते रोड ते लॻायल बारूदी मवाद सां टकराइजी वियूं। ॿिनि इमदादी कारकुननि समेत 7 ॼणा मारिजी विया, 3 ज़ख़्मी। DPO बनू चयो आहे त मरका पेरा में रोड भर सां धमाके सबबि वेन में सवार 5 ऐं कार में सवार 2 ॼणा मारिजी विया। लाश ऐं 3 ज़ख़्मी अस्पताल मुंतक़िल। बारूदी मवाद रोड जे किनारे सां लॻायो वियो हो। گوٹکی ویچ زمین کی مالکیتاں بندرن میں جھیڑو ایک جڑو قتل گوٹ نور محمد شر میں شر برادری کے بندرن میں جھیڑو تھو جڑے دوران گولی لگن سبب راشد شر مارجی پہ ایک جنے کی قتل بعد گدرن میں چکٹان وتی وئی سیون میں چار ڈی اگ گھر ٹھائن لائے بینک میں پیسہ وٹن بعد گم تھل پیرسن جو لاش ات گوٹ نو واڑ کے رواسی پیرسن محمد صدیق حالے پٹ کی لاش جہاز چوک تم ملو پیرسن کے وارسن چونا تو پیرسن کے پیسن کے لالچ میں اغوا بعد تشدد کرے قتل کیا ہے پنواکل میں اغوا تھل سبا کلوڑوں کی بازیابی لائے شہر کی احتجاج ریلی سیاسی سماج دورن بےنظیر پارک کا عید چوک تھی ریلی کڈی پنواکل میں اغوا تھل سبا کلوڑوں اور سالے پٹ میں اغوا تھل نیگری پریا کماری کے بازیاب کرنے کا مطالبہ کیا ہو پتھورو میں آباد کرن پارا پانی کوٹ خلاف احتجاج بلی مائنر میں نکلندہ سید کی شاخ میں پتھری کی آباد کرن پانی کوٹ خلاف احتجاج کیا پانی فراہم کرنے کا مطالبہ میرپور بٹھورو بیجو جھوک شریف میں آباد کرن جو پانی کی کھوٹ خلاف احتجاج ذریعے پانی کی کھوٹ ختم کرنے کا مطالبہ مٹیاری میں پورے تھے ویشیانو تشدد کرنے وڈیرو ویڈیو وائرل تھن بعد گرفتار کیس داخل ایس ایس پی مٹیاری کے نوٹس وٹن بعد پولیس وڈیرے غلام علی شاہ کے گرفتار کرے ورتو باسر وڈیرے پورت سلیم عرف عزت شر تے تشدد کرے بکری اور گڈا گاڈو فر کیا ہو پورت عزت شر چھو تو بکری ہڈائن ویس تو مکھے بکری سے ودی غلام شاہ تشدد جو نشانہ بنایا تشدد میں والی موجن سائیں کانگ چانگ بھی موجود ہو انصاف کیا ون حیدرآباد میں سندھ پبلک سروس کمیشن کی اسکریننگ ٹیسٹ ایندڑ امیدواروں جو احتجاج امیدواروں جو ایس پی ایس سی کے مبینہ ناانصافن کی شفاف جانچ کرانے کا مطالبہ مظاہرین چت ایس پی ایس سی من پسندن کے نوازے رہا ہے امتحان سمیت نتیجن والے عمل کے شفاف بنائے وجے سکھر کے تلت پنواکل میں مقابلہ جڑائے مارل جہانگیر جکھران جو کیس داخل کرنے حکم دے چھو سکھر کے تلت ایس ایچ او عبدالشکور لاکھو سمیت نون اہلکارن خلاف ایف آئی اے کے کیس داخل کرنے حکم دنو ڈسٹرکٹ اینڈ سیشن جج سکھر اللہ بچاؤ قبول ایف آئی آر داخل کرنے والے کیس کی بدھنی کئی درخواست گزار صفدر جکھرانی مقتول کی دھی مقدس وکیل مرتضیٰ کورائی عدالت میں پیش تھیا عدالت چھو تو ایس ایچ او عبدالشکور لاکھو ایس آئی خالق ڈنو جتوئی اور پولیس اہلکارن خلاف کیس داخل کیا وجے پنواکل پولیس 16 اکتوبر 2025 تے جہانگیر جکھرانی کے مقابلے میں مارن کی دعویٰ کی گئی ہوئی آئکن کوٹ ویجو بن موٹر سائیکل وچ میں ٹکر بجنا فوت ہیبت روڈ کے حادثے میں غلام مصطفیٰ پنگوار اور راشد چاچل حیاتی ونائے بیٹھا پنواکل ویجو حادثے میں ڈاڈو پوٹری سمیت فوت بجنا زخمی سانگی ویجو قومی شاہراہ تے موٹر سائیکل میں آمو سامو ٹکر تھو شانواز چاچل ہیں سنس پوٹری آشا فوت
0: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: جی اے ایف ایم 90.8 سکرنٹ نواب شاہ طرفاں ایک اہم اور شاندار کیریئر موقع پیش کیا ونے تھو جی اے ایف ایم 90.8 سکرنٹ نواب شاہ تے اسٹیشن مینیجر جی معزز پوسٹ لائے قابل تجربہ کار اور ذمہ وار امیدوارن کا درخواستوں طلب کئی ونے تھیوں جی اے ایف ایم ایک اہڑے پروفیشنل فرد جی گولا میں آہے جکو میڈیا مینجمنٹ ٹیم لیڈرشپ اور براڈ کاسٹنگ شعبے میں مضبوط صلاحیتوں رکھے اور ادارے کے بہتر انداز میں اگتے ودائے سکے خواہشمند امیدوار پینجی سی وی فورن واٹس ایپ ذریعے موکلن واٹس ایپ نمبر 03111770451 ہی ایک بہترین کیریئر موقع ہے دیر نہ کریو ابھی اپلائی کریو جی اے ایف ایم 90.8 سکرنٹ نواب شاہ جو آواز

0: आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज़।
1: वसन नकवी ईरानी क़यादत से मुलाकात हुकंदो। वसन नकवी ईरानी क़यादत के अमेरिका ईरान में तय थियल मुआहदे ते मुबारक ॾियण सां गॾु ॻाल्हियुनि जे ईंदड़ मरहले बाबति मुशावरत कंदो। ईरानी पर वज़ीर अब्बास चिराग़ची जे अॼु स्विट्ज़रलैंड जे दौरे जा इम्कान। अमरीकी ख़सूसी नुमाइंदो ईस्टर विटकोप स्विट्ज़रलैंड पहुतल। अमरीकी न्यूज़ वेबसाइट मौजूदु ईस्टर विटकोप ईरान सां एटमी मामलनि ते ॻाल्हाइण लाइ स्विट्ज़रलैंड पहुतो आहे। ईरानी वफ़द बि स्विट्ज़रलैंड पहुचंदो। जंगबंदी जे ऐलान बाबति इसराइल जा लबनान ते फिज़ाई हमला जारी। पंज शहरी शहीद, केतिरा ई ज़ख़्मी। लबनानी अख़्तियारनि मूजिबि इसराइली जंगी जहाज़नि ऐं ड्रोन्स नबतिया जे इलाक़नि में आबादियुनि खे निशानो बणायो आहे। इसराइली फ़ौज पारां इमारतुनि ते बमबारी जो सिलसिलो वक़्ते सां जारी आहे। नायब वज़ीर आज़म इसहाक़ डार मिस्र रवानो। चइनि मुल्की परॾेही वज़ीरनि जो इजलास में शिरकत कंदो। काहिरा में थींदड़ चार मुल्की इजलास में सऊदी अरब, तुर्किया ऐं मिस्र जा परॾेही वज़ीर शिरकत कंदा। इजलास में खिते सूरतहाल, ईरान अमरीका मामलनि ते अॻुवाई जो जाइज़ो वरितो वेंदो। 407 ખરબ 41 અરબ 55 કરોડ खां वधीक जा लाज़मी ख़र्चनि जा तफ़सील क़ौमी असेंबली में पेश। मुल्की ब्याज ॾियण लाइ 69 ખરબ 82 અરબ खां वधीक रक़म रखी वई। रिपोर्ट मूजिबि मुल्की कर्ज़ ॾियण लाइ 249 ખરબ 92 અરબ 20 કરોડ रुपया रखिया विया। मुल्की कर्ज़नि ते ब्याज ॾियण लाइ 69 ખરબ 82 અરબ खां वधीक रक़म रखी वई। परॾेही कर्ज़नि जी वापसीअ लाइ 58 ખરબ 36 અરબ खां वधीक रक़म रखी वई। परॾेही कर्ज़नि ते ब्याज ॾियण लाइ 10 ખરબ 41 અરબ 39 કરोड़ रुपया रखिया विया। सुप्रीम कोर्ट लाइ 7 અરબ 44 કરોડ रखिया विया। वफ़ाकी आईन जी अदालत लाइ 6 અરબ 4 કરોડ खां वधीक जी रक़म रखी वई। इस्लामाबाद हाईकोर्ट लाइ 2 અરબ 36 કરોડ, मुख़्तस क़ौमी असेंबली लाइ 7 અરબ 96 કરोड़ ऐं सेनेट लाइ 6 અરબ 92 કરોડ रखिया विया। सदर जे पर्सनल ऑफिस जे मुलाज़मनि जे अलाउंस लाइ 1 અરબ 83 કરોડ रुपया रखिया विया। बजट में पघारदार तबके ते बार विझण बदिरां टैक्स उगाड़ी खे बहितर करे रहिया आहियूं। टैक्स ॾींदड़ ऐं उगाड़ी कंदड़ ऑफिसर विच में तालुक जे ख़ात्मे लाइ फीस ले सिस्टम आणियूं पिया। क़ौमी असेंबली में बजट ते बहस खे सेड़ींदे नाणे वारे औरंगज़ेब चयो आहे त असांजी कोशिश रंग लातो आहे। खिते मां जंग ख़तम थी आहे। पाकिस्तान अमरीका ईरान खे ॻाल्हियुनि जे मेज़ ते विहारियो। पाकिस्तान जंग रोकण में अहम किरदार अदा कयो। वज़ीर आज़म ऐं फील्ड मार्शल अवाम खे वाधायूं पेश कयां थो। सिंध असेंबली में बजट ते बहस जारी। अपोजिशन मेंबर जी बजट ते तनक़ीद। 9 सालनि खां मौजूदु मसला हल न थियण जूं दाहूं। MPM MPA फ़हीम पटनी चयो त 18 तरमीम ते सूबे में अमल न थियण सबबि मसला आहिनि। सूबो वफ़ाक़ खां पैसा वठी विरासत नथो करे। PPMPA नूर मोहम्मद बुरगड़ी चयो त चोर दरवाज़े खां नाहियूं आया। बोर्ड सबबि मुंहिंजे तकरीबन मुतासिर थियल स्कूल ठाहे ॾिना वञनि। आबादगार बि पाणी लाइ परेशान आहिनि। पंजाब पारां रोकियल पाणी वठी खोट ख़तमु कई वञे। आज़ाद कश्मीर में अमन तबाह करण वारी भारतीय कोशिश नाकाम थी। पाकिस्तान ख़िलाफ़ कम कंदड़ टोलनि जो तालुक़ भारत सां ई साबित थींदो आहे। पार्लियामेंट में साफ़िनि सां ॻाल्हाईंदे ख़्वाजा आसिफ चयो आहे त वरहाल कश्मीर में भारतीय ज़ुल्मनि जो ड्रिघो दास्तान आहे। पाकिस्तान में बि दहशतगर्दी पुठियां भारत ऐं अफ़गानिस्तान जा हथ आहिनि। लाहौर जी दहशतगर्दी अदालत 9 मई ते पुलिस जो गाॾियूं साण वारे केस जो फ़ैसिलो ॿुधाए छॾियो। शाह मोहम्मद कुरैशी बरी, यासमीन राशिद, उमर सरफराज सीमा ऐं एजाज़ चौधरी खे 10 साल क़ैद जी सज़ा। लाहौर जी दहशतगर्दी अदालत कोट लखपत जेल में केस जो फ़ैसिलो ॿुधायो वियो। सिंध जे खुराक खाते में 1000 रुपियनि जी करप्शन कंदड़ 5 आफ़ीसरनि ऐं मुलाज़मनि खे नौकरियुनि मां निकाली। ज़िमेवारनि खां 2 अरब 58 करोड़ 28 लख खां वधीक उगाइण जो बि हुकुम। केस एंटी करप्शन हवाले। फूड इंस्पेक्टर कंद कोट बलक शेर शेख, फूड सुपरवाइज़र गुलारजी हबीबुल्ला अबड़ो, फूड सुपरवाइज़र जोई अलियस करपंवर, फूड सुपरवाइज़र मजीद किरियो, दीदार हुसैन मंगसी, फूड इंस्पेक्टर हाली रोड हैदराबाद मोहम्मद अली मंगसी खे नौकरी मां निकाली ॾिनी वई। खुराक खातिर सूबाई वज़ीर मखदूम महबूब ज़मान चयो आहे त बरतरफ़ आफ़ीसर जा केस एंटी दाख़िल कया वेंदा। केपी जे इलाके बनू में वेन ऐं कार ते रोड ते लॻायल बारूदी मवाद सां टकराइजी वियूं। ॿिनि इमदादी कारकुननि समेत 7 ॼणा मारिजी विया, 3 ज़ख़्मी। DPO बनू चयो आहे त मरका पेरा में रोड भरिसां धमाके सबबि वेन में सवार 5 ऐं कार में सवार 2 ॼणा मारिजी विया। लाश ऐं 3 ज़ख़्मी अस्पताल मुंतकिल। बारूदी मवाद रोड जे किनारे सां लॻायो वियो हो। گوٹھی ویچو زمین کے مالکی تھا بندر میں جھیڑو ایک جڑو قتل گوٹ نور محمد شرم شر برادری کے بندر میں جھیڑو تھو جڑے دوران گولی لگن سبب راشد شر مارجی پہ ایک جڑے کی قتل بعد کدرین میں چکان وتی وئی سیون میں چار ڈی اگ گھر ٹھائن لائے بینک میں پیسہ وٹن بعد گم تھے پیرسن جو لاش ات گوٹ نو واڑ کے رواسی پیرسن محمد صدیق حالے پٹ کی لاش جہاز چوک تا ملو پیرسن کے وارسن چونا تو پیرسن کے پیسن کے لالچ میں اغوا بعد تشدد کرے قتل کیا ہے پنواکل میں اغوا تھل سبا کلوڑو کی بازیابی لائے شہر کی احتجاج ریلی سیاسی سماج دورن بےنظیر پارک کا عید چوک کی ریلی کڈی پنواکل میں اغوا تھل سبا کلوڑو اور سالے پٹ میں اغوا تھل نیگری پریا کماری کے بازیاب کرنے کا مطالبہ کیا ہو پتھورو میں آباد کرن پارا پانی کوٹ خلاف احتجاج بھلی مائنر میں نکلدہ سید کی شاخ میں پتھری کی آباد کرن پانی کوٹ خلاف احتجاج کیا پانی فراہم کرن جو مطالبہ میرپور بٹھورو ویجو جھوک شریف میں آباد کرن جو پانی کی کھوٹ خلاف احتجاج دری پانی کی کھوٹ ختم کرن جو مطالبہ مٹیاری میں پورے ویشیاڑوں تشدد کر وڈیرو ویڈیو وائرل تھن بعد گرفتار کیس داخل ایس ایس پی مٹیاری کے نوٹس وٹن بعد پولیس وڈیرے غلام علی شاہ کے گرفتار کرے ورتو باسر وڈیرے پورت سلیم عرف عزت شر سے تشدد کرے بکری اور گڈا گاڈو فرقے ہو پورت عزت شر چھو تو بکری ہڈائن ویس تو مکھے بکری سے بدھی غلام شاہ تشدد جو نشانہ بنایا تشدد میں بالی موجن سائیں کانگ چانگ بھی موجود ہو انصاف کیا وے حیدرآباد میں سندھ پبلک سروس کمیشن کی اسکریننگ ٹیسٹ ایندڑ امیدوار جو احتجاج امیدوار جو ایس پی ایس سی کے مبینہ ناانصافی کی شفاف جانچ کرنے کے مطالبہ مظاہرین چھو تو ایس پی ایس سی من پسند کے نوازے رہا ہے امتحان سمیت نتیجن والے عمل کے شفاف بنایا وجے سکھر کی عدالت پنواکل میں مقابلہ جڑائے مارل جہانگیر جکھران جو کیس داخل کرنے حکم دے چھو سکھر کی عدالت ایس ایچ او عبدالشکور لاکھو سمیت نون اہلکارن خلاف ایف آئی اے کے کیس داخل کرنے حکم دنو ڈسٹرکٹ اینڈ سیشن جج سکھر اللہ بچاؤ قبول ایف آئی آر داخل کرنے والے کیس کی بدھنی کئی درخواست گزار صفدر جکھرانی مقصود کی دین یا مقدس وکیل مرتضیٰ کورائی عدالت میں پیش تھیا عدالت چھو تو ایس ایچ او عبدالشکور لاکھو ایس آئی خالق ڈنو جتوئی اور پولیس اہلکارن خلاف کیس داخل کیا وجے پنواکل پولیس 16 اکتوبر 2025 تے جہانگیر جکھرانی کے مقابلے میں مارن کی دعویٰ کی وی ہوئی کنکوٹ ویجو بن موٹر سائیکل وچ میں ٹکر بجنا فوت ہیبت روڈ کے حادثے میں غلام مصطفیٰ پنگوار اور راشد چاچل حیاتی ونائے بیٹھا پنواکل ویجو حادثے میں ڈاڈو پوٹری سمیت فوت بجنا زخمی سانگی ویجو قومی شرارت موٹر سائیکل میں آمو سامو ٹکر تھو شانواز چاچل اور سنس پوٹری آشا فوت
0: آپ سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: جی اے ایف ایم 90.8 سکرنٹ نواب شاہ طرفاں ایک اہم اور شاندار کیریئر موقع پیش کیا وے تو جی اے ایف ایم 90.8 سکرنٹ نواب شاہ تے اسٹیشن مینیجر جی معزز پوسٹ لائے قابل تجربہ کار اور ذمہ وار امیدوار ان کا درخواستوں طلب کی ون تھوں جی اے ایف ایم ایک اہڑے پروفیشنل فرد کی گولہ میں ہے جو میڈیا مینجمنٹ ٹیم لیڈرشپ اور براڈ کاسٹنگ شعبے میں مضبوط صلاحیتوں رکھے اور ادارے کے بہتر انداز میں اگتے ودائے سکے خواہشمند امیدوار پینی سی وی فارن واٹس ایپ ذریعے موکلن واٹس ایپ نمبر 03111770451 ہی ایک بہترین کیریئر موقع ہے دیر نہ کرو ابھی اپلائی کرو جی اے ایف ایم 90.8 سکرنٹ نواب شاہ جو آواز
3: ہر دن ہر پہر زندگی کی لہر جی اے ایف ایم 88 نیٹ ورک سندھ کی آواز